0: आदाब, ये आकाशवाणी है, खबरों के साथ मैं असलम बेग। वजीर खारजा डॉक्टर एस जयशंकर ने नई दिल्ली में क्वाड वजारा खारजा की मीटिंग की सदारत की। भारत और अमेरिका ने अहम मादनियात और मिट्टी के नायाब अनासिर की सप्लाई, कनकनी और इन्हें काबिल इस्तेमाल बनाने के बारे में अहम समझौते पर दस्तखत किए हैं। मरकजी वजीर दाखिला अमित शाह ने राजस्थान में सांचू सरहदी चौकी का दौरा किया। उन्होंने रियासत के सरहदी खित्तों में दरख्शा गांवों के प्रोग्राम के दूसरे मरहले का आगाज किया। सऊदी अरब में लाखों आजमीन आज फरीजा हज अदा कर रहे हैं और IPL क्वालिफायर वन में आज शाम धर्मशाला में गुजरात टाइटंस का मुकाबला दिफाई चैंपियन रॉयल चैलेंजर्स बेंगलुरु से होगा। अब खबरें तफसील से। क्वाड मुल्कों के वज़राए खारजा की मीटिंग आज नई दिल्ली में खत्म हो गई। वजीर खारजा डॉक्टर एस जयशंकर ने वज़राए खारजा की मीटिंग की सदारत की, जिसमें ऑस्ट्रेलिया की वजीर खारजा पेनी वोंग, जापान के वजीर खारजा तोशी मित्सू मोतेगी और अमरीका के वजीर खारजा मार्को रूबियो ने शिरकत की। एक मुश्तरका प्रेस कॉन्फ्रेंस से खिताब करते हुए डॉक्टर जयशंकर ने दीगर मुल्कों की मदद करते हुए क्वाड मुल्कों के माबैन इश्तराक को मजीद मुस्तहकम बनाने पर जोर दिया। उन्होंने कहा कि क्वाड के ममालिक खुले मुआशरे वाले मुल्क हैं जो खुशहाली के फरोग के खातिर इख्तिरा और तख्लीक को बढ़ावा देते हैं। डॉक्टर जयशंकर ने इस बात को उजागर किया कि जमहूरी मुल्क होने के नाते क्वाड के मुल्कों ने दहशतगर्दी के मुश्तरका खतरे से निपटने पर भी अपनी तवज्जो मरकूज की है।
1: As democratic nations, we also devoted attention to countering the common threat of terrorism. There must be zero tolerance for terrorism, and nations subject to terrorist attacks have the right to defend themselves. A free and open Indo-Pacific has many dimensions and facets. Our meeting today took stock of the progress in many of them while encouraging exploration in others. In the coming days, whether it is economic activity, energy trade or maritime commerce, the Indo-Pacific will become even more important to the world.
0: मीटिंग के बारे में इजहार ख्याल करते हुए डॉक्टर जयशंकर ने कहा कि बाहमी राब्तों में दुनिया के मौजूदा हालात पर तबादले ख्याल किया गया और क्वाड के चार मुल्कों ने खास तौर पर भारत बहरुल काहिल खित्ते से वाबस्ता उमूर पर तवज्जो मरकूज की। उन्होंने कहा कि बहरी शोबे में इश्तराक में लगातार वसत आई है, जिसमें निगरानी से मुतालिक बेदारी, लॉजिस्टिक्स नेटवर्क, जेर समंदर केबल, तरबियत, सलाहियत साजी, इंसानी हमदर्दी की इमदाद और कुदरती आफात से पैदा हालात से निपटने की सरगर्मियां शामिल हैं। अमरीका के वजीर खारजा मार्को रूबियो ने कहा कि क्वाड मुल्कों ने उन शोबों से मुतालिक जिनमें वो इश्तराक कर सकते हैं मजीद पेशरफ्त की है।
2: On the areas of cooperation, and it's also interesting that on the areas that we are working together on have become even more relevant and more important because of recent events around the world. And so today, I think we'll make even further progress on operationalizing our relationship on the areas that we can cooperate on. And by the way, the most interesting thing about the Quad is not simply that it is a gathering of four strategic allies in which we come together to sort of compare notes about areas of common interest, but also not only is it increasingly becoming a forum by which we begin to take action.
0: जापान और ऑस्ट्रेलिया के वज़राए खारजा आज सेवा तीर्थ में वजीर आजम नरेंद्र मोदी से मुलाकात करने वाले हैं। उधर वजीर खारजा डॉक्टर एस जयशंकर आज सपहर ऑस्ट्रेलिया के अपने हममनसब के साथ बातचीत करेंगे। सदर जमहूरिया द्रौपदी मुर्मू सिक्किम के तीन रोजा दौरे पर गैंगटॉक पहुंच गई हैं। हवाई अड्डे पर उनका इस्तकबाल गवर्नर ओम प्रकाश माथुर, वजीर आला प्रेम सिंह तमांग और दीगर सीनियर शख्सियतों ने किया। सदर जमहूरिया अपने दौरे में खवातीन के लिए मखसूस पिंक बसों का इफ्तिताह करेंगी, जिसका मकसद रियासत में महफूज और काबिल रसाई ट्रांसपोर्ट सहूलियात में बेहतरी लाना है। वो सिक्किम की मालामाल माहौलियाती और फूलों की सैर करने के लिए रिज पार्क में ऑर्किडेरियम भी जाएंगी। बाद में वो नामग्याल इंस्टीट्यूट ऑफ तिब्बतोलॉजी का भी दौरा करेंगी। ये इदारा नायाब मखतूतात और बौद्ध सकाफती फनपारों की हिफाजत के लिए जाना जाता है। अपने दौरे के दूसरे दिन सदर जमहूरिया नाथुला दर्रा जाएंगी और गैंगटॉक में सिक्किम यूनिवर्सिटी की तकसीम असनाद की सालाना तकरीब में शिरकत करेंगी। अपने दौरे के आखिरी दिन वो सिक्किम पुलिस को भारत के सदर जमहूरिया के पुलिस कलर मेडल से नवाजेंगी। इसके साथ ही सिक्किम मुल्क में ऐसी 15वीं रियासत बन जाएगी जिसे बावकार एजाज हासिल हुआ है। مرکزی وزیر داخلہ امت شاہ نے آج راجستھان میں بھارت پاک بین الاقوامی سرحد پر سانچو سرحد چوکی کا دورہ کیا۔ انہوں نے اس علاقے میں سرحدی حفاظتی دستے کے عملے سے بات چیت کی اور ملک کی سرحدوں کی حفاظت میں خود کو وقف کر دینے پر ان کی تعریف کی۔ وزیر داخلہ نے اپنے دورے میں ریاست کے سرحدی خطوں کے لیے درخشاں گاؤں کے پروگرام کے دوسرے مرحلے کو وقف کیا۔ اس پہل کے تحت تعلیم، سڑکوں، بجلی اور روزگار کے موقعوں سمیت بنیادی ڈھانچے اور لازمی سہولیات کو بین الاقوامی سرحد پر واقع گاؤں میں استحکام حاصل ہوگا۔ باڑمیر، بیکانیر اور جیسلمیر ضلع کے گاؤں کو اس پروگرام میں شامل کیا گیا ہے۔ وزیر اعلیٰ بھجن لال شرما اور قانون کے مرکزی وزیر ارجن رام میگھوال بھی اس موقع پر موجود تھے۔ مرکزی داخلہ سیکرٹری گووند موہن، بی ایس ایف کے ڈائریکٹر جنرل پروین کمار، انٹیلیجنس بیورو کے سربراہ تپن دیکا اور راجستھان کے چیف سیکرٹری وی سری نواس بھی اس پروگرام میں شرکت کی۔ آج دیر گئے جناب امت شاہ بیکانیر میں بی ایس ایف صدر دفتر میں سرحدی حفاظت کے بارے میں ایک میٹنگ کی صدارت کریں گے۔ مرکزی وزارت داخلہ، راجستھان سرکار اور بی ایس ایف کے سینئر افسران بھی تال میل سے متعلق اس میٹنگ میں شرکت کریں گے۔ خبروں کا یہ بلٹن آکاشوانی سے نشر کیا جا رہا ہے۔ وزیر دفاع راجناتھ سنگھ نے کہا ہے کہ ایک مشترکہ بچاؤ ٹیم کے ذریعے گلمرگ میں کیبل کار میں پھنسے ہوئے 300 سیاحوں کو کامیابی کے ساتھ بچایا جانا بھارت کی آفات سے نمٹنے والی ایجنسیوں کی پیشہ ورانہ صلاحیت، جرات اور اشتراک کا اظہار ہے۔ ایک سوشل میڈیا پوسٹ میں جناب سنگھ نے چیلنجوں سے پر کارروائی انجام دینے کے لیے بھارتی فوج، جموں و کشمیر پولیس، ایس ڈی آر ایف، این ڈی آر ایف پر مشتمل مشترکہ ٹیم کی کوششوں کو سراہا۔ بھارت اور امریکہ نے آج ایک دو طرفہ فریم ورک پر دستخط کیے ہیں جس کا مقصد اہم معدنیات اور مٹی کے نایاب عناصر کی سپلائی، کانکنی اور انہیں قابل استعمال بنانا ہے۔ یہ اہم معاہدہ نئی دلی میں وزیر خارجہ ڈاکٹر ایس جے شنکر اور امریکی وزیر خارجہ مارکو روبیو نے ایک دوسرے کو سونپا۔ وزیر خارجہ نے کہا کہ اس فریم ورک سے متنوع سپلائی چین کو استحکام ملے گا، دونوں ملکوں کو مالی معاملات سے متعلق تعاون میں مدد ملے گی اور اہم معدنیات اور مٹی کے نایاب عناصر کے مؤثر بندوبست میں بھی مدد ملے گی۔ تمل ناڈو میں 3 اسمبلی حلقوں مدورن تکم، پیروندرائی اور دھارا پورم کو اے آئی اے ڈی ایم کے سے وابستہ 3 ارکان اسمبلی کے استعفے کے بعد خالی حلقے قرار دے دیا گیا ہے۔ یہ سیٹیں اس لیے خالی ہوئیں کہ اسپیکر نے کل ان کے استعفے منظور کر لیے تھے۔ اس سے پہلے تریچی مشرقی حلقے کو بھی خالی قرار دے دیا گیا تھا کیونکہ وزیر اعلیٰ جوزف وجے نے، جنہوں نے 2 حلقوں سے کامیابی حاصل کی تھی، تریچی مشرق سے استعفیٰ دے دیا تھا۔ اے آئی اے ڈی ایم کے جنرل سیکرٹری اے ڈبڈی کے پلانی سوامی نے ان 3 ارکان اسمبلی کے استعفے کو منظور کرنے کے اسپیکر کے فیصلے کی نکتہ چینی کی ہے۔ بھارت سمیت دنیا کے لاکھوں عازمین آج سعودی عرب میں فریضہ حج ادا کر رہے ہیں۔ کل مناسک حج کے آغاز کے موقع پر عازمین حج منا میں جمع ہوئے اور فجر کی نماز ادا کرنے کے بعد آج وہ تلبیہ کا ورد کرتے ہوئے میدان عرفات پہنچے، جہاں حج کا رکن اعظم ادا کیا جا رہا ہے۔ یہ عازمین وہاں توبہ و استغفار میں دن گزار رہے ہیں۔ عازمین حج مسجد نبرہ میں خطبہ حج سنیں گے اور شام کو مزدلفہ روانہ ہونے سے پہلے ظہر اور عصر کی نماز ایک ساتھ ادا کریں گے۔ حجاج کرام کل صبح منا واپس آ جائیں گے، جہاں وہ شیطان کو کنگریاں ماریں گے اور جانوروں کی قربانی پیش کریں گے۔ اتر پردیش میں لو سے کوئی راحت نہیں ملی ہے کیونکہ بہت سے مقامات پر درجہ حرارت 43 سے 47 ڈگری کے درمیان چل رہا ہے۔ جنوب مغربی مانسون کے آج یا کل کیرلم پہنچنے کا امکان ہے۔ موسمیات کے محکمے کی جانب سے مانسون کی آمد کے بارے میں باضابطہ اعلان متوقع ہے۔ آئی پی ایل کرکٹ میں آج دھرمشالہ میں کوالیفائر 1 میں موجودہ چیمپئن رائل چیلنجرز بنگلورو کا مقابلہ گجرات ٹائٹن سے ہوگا۔ یہ میچ شام 7:30 بجے شروع ہوگا۔ اس میچ میں جیتنے والی ٹیم سیدھے آئی پی ایل کے فائنل میں پہنچ جائے گی، جبکہ ہارنے والی ٹیم کو کوالیفائر 2 کھیلنے کا موقع ملے گا۔ آخر میں خاص خبریں ایک بار پھر۔ وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے نئی دلی میں کواڈ وزراء خارجہ کی میٹنگ کی صدارت کی۔ کواڈ گروپ نے مستحکم، محفوظ اور مضبوط توانائی کے مارکیٹس کے لیے پختہ عزم کا اعادہ کیا۔ بھارت اور امریکہ نے اہم معدنیات اور مٹی کے نایاب عناصر کی سپلائی، کانکنی اور انہیں قابل استعمال بنانے کے بارے میں اہم سمجھوتے پر دستخط کیے ہیں۔ مرکزی وزیر داخلہ امت شاہ نے راجستھان میں سانچو سرحدی چوکی کا دورہ کیا۔ انہوں نے ریاست کے سرحدی خطوں میں درخشاں گاؤں کے پروگرام کے دوسرے مرحلے کا آغاز کیا۔ سعودی عرب میں لاکھوں عازمین آج فریضہ حج ادا کر رہے ہیں۔ और IPL क्वालिफायर वन में आज शाम धर्मशाला में गुजरात टाइटंस का मुकाबला दिफाई चैंपियन रॉयल चैलेंजर्स बेंगलुरु से होगा। इसी के साथ खबरों का ये बुलेटिन खत्म हुआ।
3: ਤੁਸੀਂ ਸੁਣ ਰਹੇ ਸੀ ਉਰਦੂ ਵਿੱਚ ਖਬਰਾਂ ਆਕਾਸ਼ਵਾਣੀ ਦੀ ਦਿੱਲੀ ਕੇਂਦਰ ਤੋਂ। FM ਬੈਂਡ 100.2 ਮੈਗਾਹਰਟਸ 'ਤੇ ਅਸੀਂ ਆਕਾਸ਼ਵਾਣੀ ਦੀ ਪਟਿਆਲਾ ਕੇਂਦਰ ਤੋਂ ਬੋਲ ਰਹੇ ਹਾਂ। ਸਾਡੀ ਪ੍ਰੋਗਰਾਮ ਤੁਸੀਂ ਲਾਈਵ ਸਟ੍ਰੀਮਿੰਗ ਦੇ ਜ਼ਰੀਏ ਨਿਊਜ਼ ਔਨ EIR ਐਪ 'ਤੇ ਵੀ ਸੁਣ ਸਕਦੇ ਹੋ। ਸਮਾਂ ਹੋ ਰਿਹਾ ਹੈ ਪ੍ਰੋਗਰਾਮ ਸਰਫਰੋਸ਼ ਦਾ।